0: नमस्कार एंड वेरी वार्म वेलकम टू अवेकनिंग विद ब्रह्मा कुमारी। खुद को पहचानने की इस जद्दोजहद में कई मुकाम हमने तय किए हैं। एक बात जो सामने आई है वो ये कि जिस तरह की जिंदगी आज के भागते दौड़ते युग में हम जी रहे हैं, उसमें कई प्रॉब्लम्स, कई बीमारियां हमने खुद ही जनरेट कर ली हैं। सॉल्यूशंस भी हमें खुद ही तलाशने पड़ेंगे। ऐसे में एक बीमारी जिससे हम में से हर एक को दो चार होना पड़ता है कभी न कभी, वो है डिप्रेशन। क्या है एग्जैक्टली डिप्रेशन, ये हम अच्छी तरह से जान गए हैं और ये भी जान गए हैं कि डिप्रेशन को दूर करना हमारे अपने ही बस में भी है, लेकिन कई बार हमें प्रोफेशनल्स की मदद लेनी पड़ती है। किस तरह के डिप्रेशन आ सकते हैं हमारी जिंदगी में और कौन सा वो वक्त होता है, कौन सा वो मुकाम होता है जब हमें एक साइकियाट्रिस्ट या साइकोलॉजिस्ट की मदद ले लेनी चाहिए, इसी पर बातचीत करने के लिए आज हमारे साथ हैं साइकोथेरेपिस्ट डॉक्टर गिरीश पटेल। डॉक्टर गिरीश, अ वेरी वार्म वेलकम।
1: और
0: नमस्कार। और हर बार की तरह हमारे साथ हैं ब्रह्मा कुमारी सिस्टर शिवानी, आपका बहुत बहुत स्वागत।
2: ओम शांति।
0: ओम शांति। सिस्टर शिवानी, आज पहले आपसे शुरू करते हैं कि डिप्रेशन के हर एस्पेक्ट को हमने जाना है अच्छी तरह से कि डिप्रेशन क्या है, जिंदगी के किस फेज में हमें समझ में आ जाता है कि डिप्रेशन है। यहाँ पे जब थोड़ी थोड़ी देर खुशी, थोड़ी थोड़ी देर गम होता है तो हमें समझ में आ जाता है कि हम डिप्रेशन की स्थिति में जा रहे हैं। जो जर्नी हम इंटरनल जर्नी की बात करते आ रहे हैं पूरी इस श्रृंखला में अवेकनिंग विद ब्रह्मा कुमारीज में, उसमें एक एस्पेक्ट तो ये आता है कि खुद के बारे में अवेयर होके हम ये जान लें कि कौन कौन से एस्पेक्ट्स हैं वो हमें परेशान करते हैं और हमें उनसे दूर होना है। जो डिप्रेशन है, जो कभी कभी गम तक हम पहुंचते हैं, कुछ देर का गम हमें आता है, उसमें क्या ऐसी बातें खुद से करनी है हमें, जो खुद स्व काउंसलिंग की बात करते हैं, अपने आप से बात करने की बात, सेल्फ काउंसलिंग की बात करते हैं, कि हम उस वो चार घंटे के वक्फे को निकाल पाएं और वो जो चार घंटे खुशी के आएंगे वो ज्यादा बेहतर हो।
2: सेल्फ काउंसलिंग अर्थात अपनी, जब हम पहचान लेते हैं कि कौन सी बात है जो उस चीज को ट्रिगर कर रही है, तो हम उसका सोल्यूशन, जैसे दूसरों को सोल्यूशन देते हैं वैसे खुद को सोल्यूशन देना शुरू कर देते हैं। सबसे पहली बात कि मेरे अंदर बहुत सारी विशेषताएं हैं, उनको पहचानना, मेरे अंदर कौन सी शक्तियां हैं उनको पहचानना। ज्यादातर क्या होता है, हम सिचुएशन को फेस नहीं कर पाते हैं, तो जिसको हम कहते हैं परिस्थिति को सामना करने की शक्ति नहीं है, या किसी ने कुछ कह दिया या मेरे जीवन में कोई घटना घटी, मुझे मेरे अंदर सहन करने की शक्ति नहीं है, मेरे अंदर एक राइट डिसीजन लेने की पावर नहीं है। तो ये जो सारी पावर्स हैं ये हम फील करते हैं कि हमारे अंदर नहीं है और वो खालीपन आना शुरू कर देते हैं। राजयोग जब हम करना शुरू करते हैं तो ये पावर्स एक नेचुरल रूप में इमर्ज होना शुरू हो जाती हैं, क्योंकि ये सारी पावर्स हमारे अंदर है। You know, they don't have to be brought from anywhere outside. सहन शक्ति है, सिर्फ कभी कभी वो हम उसको यूज नहीं करते हैं, तो उसको हम यूज करना शुरू कर देते हैं और जैसे जैसे उसको यूज करते जाएंगे वो और भी ज्यादा बढ़ती जाएगी। एंड सबसे इम्पोर्टेंट चीज कि कोई भी परिस्थिति और कोई भी व्यक्ति मेरी मन की स्थिति को कंट्रोल नहीं कर सकता।
0: लेकिन वही आपने कहा कि सेल्फ काउंसलिंग जो
2: है, तो जैसे ही अगर सपोज आपसे मेरी कोई बात हुई और मैं डिस्टर्ब हो रही हूँ, अब मेरी वो गम वाले फेज में मैं चली गई क्योंकि आपने कुछ ऐसा कह दिया जो मेरी, जो हमने कहा कि जो मेरी अपनी बनाई हुई इमेज है उसको हर्ट हुआ। देखो हर्ट हम कब होते हैं, मैंने अपने बारे में एक पर्टिकुलर इमेज बनाई है, आपने कुछ ऐसे कह दिया जो वो इमेज मेरी बनाई हुई इमेज के साथ मैच नहीं कर रही है, तो इसलिए आपके बोल मुझे तकलीफ देना शुरू कर देते हैं। तो इसमें अब सेल्फ काउंसलिंग यही होगी कि सबसे पहले तो मेरी मन की स्थिति का मास्टर मैं खुद हूँ। अगर मैंने अपनी कोई इमेज बनाई है तो अच्छी इमेज अगर बनाई है तो सबसे बड़ी पावर तो यह है कि नोबडी कैन कंट्रोल मे। दूसरा, अपने आप से ये बात करना शुरू करें कि असलियत क्या है, जो मैंने सोचा या जो आप कह रहे हैं, यू नो। एंड सेकेंड, ट्राई एंड टॉक टू माई सेल्फ के ओके, दिस इज वॉट यू फील, मे बी यू आर राइट, मे बी यू आर नॉट, ईदर वेज लेट मी चेक माई सेल्फ। अगर आप सही हैं तो मैं अपने आप को उस अनुसार चेंज कर लूं, और अगर आप नहीं हैं तो फिर आपने जो कहा है
0: उसका कोई मायने नहीं
2: है।
0: और सबसे बड़ी बात, अगर आप सही भी हैं तो आप अपने आप, मैं अपने आप को मार नहीं दूंगा, हाँ, कि मैं चेंज कर सकता
2: हूं। बिल्कुल, तो बहुत ईजी है। लेकिन अगर हम, हमारे को प्रॉब्लम उस बात से नहीं होती है, हमें प्रॉब्लम ये ज्यादा होती है उन्होंने ऐसा क्यों कहा,
0: मेरी इमेज जो मैंने बनाई हुई थी
2: उससे वो, तो वो ज्यादा कॉन्फ्लिक्ट उसमें आ जाता है, उसने मुझे ऐसा क्यों कहा, ऐसा क्यों कहा, ऐसा, और वो चीज हम बार बार अपने आप को फिर کہتے رہتے ہیں. تو یہ پھر ہم اس ٹائم پریشانی کے پیریڈ میں گزر رہے ہیں, تو اس ٹائم کوئی اور مدد نہیں کر سکے گا. آئی ہیو ٹو ٹاک ٹو مائی سیلف, ان کی جو رائے تھی وہ انہوں نے کہی, اب مجھے اس کو اپنے امیج کے ساتھ
0: چیک کرنا چاہتی ہوں آپ سے کہ جب ہم اس آسپیکٹ پہ ہیں کہ جب میں اس ڈپریشن کے فیز میں جا رہی ہوں تھوڑی سی دیر کے لیے بھی, کیا یہ سیلف کاؤنسلنگ ڈز اٹ ریئلی ہیلپ؟
2: اٹ ریئلی ہیلپ.
0: کیا ہم بات کر سکتے اس فیز میں ہوتے ہیں کہ ہم بات کر پائیں؟
2: ہاں, کیونکہ سب سے زیادہ مجھے ہی پتا کہ مجھے کون سی بات درد کر رہی ہے.
1: بہت اچھی بات بتائی, سبھی کو یاد رکھنی چاہیے بات. کہتے نو بڈی کین میک یو ڈپریسڈ وداؤٹ یور پرمیشن.
0: We gave him the permission.
1: So don't give permission to anybody.
0: Bilkul.
2: So if I have the power, why do I give that power away to somebody else?
1: So unhone baat ki na sare powers ki usme sabse bada power of silence. You should learn to go in silence. Silence mein kya to automatic parakhne ki shakti aayegi.
0: Khud se baat karne ka avasar
1: aayega. Sahan karne ki shakti aayegi, nirnay karne ki shakti aa jayegi.
0: تو اب ڈاکٹر صاحب ہم اس بات پر آتے ہیں کہ یہ تو بات ہے کہ جب میں اس فیز میں آ گیا کہ میں اتنی دیر کے لیے تکلیف میں ہوں, دکھ میں ہوں, خود سے کام سے خود سے بات چیت کر کے کہیں نہ کہیں اس احساس کو ہم میں ہٹا سکتا ہوں. اب بات کرتے ہیں جو اس سے پرے جا چکے ہیں, یعنی ہم تھرڈ سٹیج پہ فورتھ سٹیج پہ آ گئے ہیں کہ ڈپریشن جو ہے وہ سیپ ان کر گیا ہے. آپ نے پچھلی بار ہم نے بتایا تھا کئی طرح کے ہوتے ہیں ڈپریشن, آج ہم تھوڑا سا اور ڈیٹیل میں جاتے ہیں کہ کیا کون کون سی وہ طریقے کون کون سے وہ ڈپریشن کہے جاتے ہیں جن کے کارن شاید الگ الگ ہوتے ہوں گے اور ان کے سمٹمز شاید الگ الگ ہوتے ہوں. تو کس طرح کے ڈپریشن؟
1: کئی پرکار سے ڈپریشن کو ڈیوائڈ کرتے ہیں. ایک تو جس کو کہا گیا ریئیکٹو ڈپریشن, مطلب کوئی نہ کوئی پرستھتی آتی ہے اس کے ریئیکشن میں آپ ڈپریسڈ ہوتے ہیں, کہ بزنس میں لاس ہو گیا تو ڈپریسڈ ہوئے, کس کا دیہانت ہو گیا تو
0: ڈیتھ از اے میجر
1: تھنگ. دوسرا ایک ہے جس کو کہا اینڈوجینس ڈپریشن. اینڈوجینس ڈپریشن تھوڑا زیادہ ہی ڈیپ ہوتا ہے, جو کیمیکلز کے کارن ہے کہ کوئی باہر پرستھتی ایسی نہیں پرنتو پھر بھی اچانک ویکتی ڈپریسڈ فیل کرتا ہے, دیٹ از اینڈوجینس ڈپریشن. اور ایک ہے پرکار جس کو کہا سائیکوٹک ڈپریشن, وچ از موسٹ سیویئر فارم آف ڈپریشن. اس میں ویکتی پاگل جیسی حرکتیں بھی کر سکتا ہے, وہ ڈپریسڈ ہے لیکن ساتھ ساتھ میں سائیکوسس بھی ہے اسے.
0: اچھا, تو سارے جو ڈپریشن ہیں وہ سائیکیٹرک نہیں ہوتے ہیں؟
1: نہیں, سائیکیٹرک ہوں گے لیکن سائیکوسس جس کو کہا, جیسے سائیکیٹری میں دو پرکار کی بیماری ہیں, ایک تو نیوروسس اور دوسری ہے سائیکوسس. نیوروسس ایسی بیماری ہے جو مائلڈ فارم آف بیماری بھی کہیں گے, ویکتی خود ریئلائز کرتا ہے کہ مجھے کچھ تکلیف ہے, ڈاکٹر کے پاس جانا چاہیے. سائیکوسس ایسی بیماری ہیں جہاں پیشنٹ سویکار ہی نہیں کرتا کہ مجھے کوئی بیماری ہے,
0: احساس ہی نہیں ہوتا.
1: وہ تو کہے گا آپ سب پاگل ہیں, تم ٹریٹمنٹ کراؤ. ایون ڈاکٹر کے پاس بھی جا کے پوچھیں گے نا کیا تکلیف ہے, مجھے کچھ تکلیف نہیں, ان کو پرابلم ہے نا, ان کا علاج کرو آپ. تو جو ڈیپ جس کو ہائیسٹ لیول آف ڈپریشن ہے سائیکوٹک ڈپریشن,
0: جو کہ وائلنٹ بھی ہو سکتا ہے, ہم نے پچھلی بار بات کی تھی, یا پھر سوسائڈیکل بھی جا سکتے ہیں.
1: سوسائڈل تو ریئیکٹو ڈپریشن میں بھی پاسبل ہے, لیکن سائیکوٹک ڈپریشن میں پاگل جیسی حرکتیں کرے گا.
0: ان تین کو آپ ہم نے ڈیفائن کیا, آپ نے بتایا ہمیں کہ کس طرح کے جو سائیکیٹرک پرابلمس ہیں, جو ڈپریشن ہیں. ایک میں یہاں سے بات آپ سے, ایکچولی ہمارے بہت سارے درشک ہیں سسٹر شیوانی, آپ بھی شاید اس بات سے ایگری کریں گے کہ آج جب بھی ہم کسی مانسک پریشانی کی بات کرتے ہیں, مانسک بیماری کی بات کرتے ہیں, انفیکٹ آج کل تو اتنی زیادہ اس کے اوپر بات چیت کی جاتی ہے, چاہے وہ کوئی بھی سائیکالوجسٹ ہو سائیکیٹرسٹ ہو, پہلی چیز ہر بیماری کا نام ڈپریشن دے دیا جاتا ہے. وائی لائک کیا ہر جو مانسک پریشانی ہے وہ ڈپریشن سے اپجی ہے؟
1: بالکل نہیں, کامنسٹ ہے اس کے لیے ڈپریشن کا, بیکاز ڈپریشن از سو کامن. اور بہت ساری بیماریاں ہیں جیسے کہ فوبیا آج بہت بڑھ رہا ہے, جس میں کئی نہ کئی چیزوں کا لوگوں کو ڈر لگتا ہے, پانی کا ڈر لگتا ہے, گھر سے باہر جانے کا ڈر لگتا ہے, فوبیا ایک بہت بڑی بیماری ہے. ایسے اور ایک بیماری آبسیسو کمپلشن, ایک چیز ویکتی بار بار کرتا ہے کہ بھی نہیں, سو بار ہاتھ دھلائی کرے گا,
0: اپنا وہ دیکھیں گے کہ تالا لگایا, بار بار دیکھتے ہیں وہ.
1: کئی بار کچھ ریچولس بھی ہوتے, ڈاکٹر میرے پاس آئے تھے کہ بھی چور آئے تھے اور ایسے اسپیسیفک اس کی ویدھی, تو چکر نہیں لگائیں گے تب تک اس کو سیٹسفیکشن ہے, وہ آگے بڑھیں گے نہیں. کہتے کلینک میں جانے کو مجھے 3 گھنٹے لگ جاتے, ایک بار یہ آبسیشن بدھی میں آ گیا پھر میں آگے بڑھتا ہی نہیں. ایسی اینزائٹی ایک بہت بڑی اور بیماری ہے جو ڈپریشن سے بالکل بھن ہے, اس کے ٹریٹمنٹ بھی ڈفرینٹ ہے. اور جو ہے وہ ہے سائیکوٹک بیماریاں, جس میں سیزوفرینیا ہو گیا. ایسی اور ایک ہے مینک ڈپریشن.
0: तो ये इट मीन्स दे आर नॉट पार्ट ऑफ डिप्रेशन.
1: दे आर नॉट पार्ट ऑफ
0: डिप्रेशन. कैन बी अ पार्ट